कि कभी ऐसा होता है कि किसी की बख्शिश के बारे में किसी और को इन्फॉर्म किया जाता है, किसी और को इन्फॉर्मेशन दी, और फिर चूंकि वो अल्लाह का मकबूल बंदा होता है, अल्लाह का मंजूर बंदा होता है, अल्लाह का पसंदीदा बंदा होता है, तो फिर लोगों की जुबान पर उसकी मग़फ़िरत और बख्शिश के चर्चे आम हो जाते हैं, उसके गुनाहों के माफ किए जाने और गुनाहों को मिटाए जाने के तस्करे आम हो जाते हैं। ये वो लोग थे जिन्होंने अल्लाह का अदब किया, अल्लाह के घरों का अदब किया, मसाजिद का और फिर बैतुल्लाह का, मस्जिद नबवी का, मस्जिद अक्सा और दीगर मसाजिद का, हर मस्जिद बैतुल्लाह। ये वो लोग थे जिन्हें अल्लाह के रसूल का अदब किया, जिन्होंने सहाबा का अदब किया, जिन्होंने अहले बैत का अदब किया, जिन्होंने औलिया उलमा का अदब किया, जिन्होंने अइम्मा का अदब किया। उस रिस्पेक्ट का आउटकम क्या हुआ, उसका नतीजा क्या हुआ? उसका नतीजा ये हुआ कि उन्हें बख्श दिया। बस औकात अदब और रिस्पेक्ट से इंसान को बख्शा जाता है और बस औकात इंसान को डिसरिस्पेक्ट और बेअदबी की वजह से जहन्नम और दोजख में डाल दिया जाता है। वो अपने आप को सही समझ रहा होता, वो कभी नहीं समझता कि वो गलत है। लेकिन ये याद रखें कि अल्लाह अपने नबी और औलिया सहाबा अहले बैत के गुस्ताखों को माफ नहीं करता, उलमा ए हक के गुस्ताखों को माफ नहीं करता। हज से फैजयाब होने वाले, ज्यारत मदीना मुनव्वरा से फैजयाब होने वाले वो खुश नसीब होते हैं जिन्हें अल्लाह पाक ने अदब की दौलत अता की होती है। मेराज उसूल तफसीर पढ़ा रहा था मगरिब बाद, उसूल तफसीर में एक इस्तिलाह आती है तवक्कुफ की, उसमें शारह ने लिखा कि एक ताबीर तसाकुत की है इस हदीस के लिए और एक तवक्कुफ की है। फिर लिखते हैं कि तवक्कुफ की ताबीर ये तसाकुत की ताबीर से औला है। उसके बैन सुतूर में लिखा لأن فيه سوء الأدب, बात एक ही है ताबीर तवक्कुफ से हो या तसाकुत से हो, मुराद और मकसूद एक है, लेकिन तसाकुत की ताबीर में और उस उसलूब में बेअदबी है। तो हमारे उलमा, चाहे वो उलमाए उसूल ही क्यों ना हो, चाहे उन्होंने उसूल पे किताबें क्यों नहीं लिखी, उन्होंने उसमें वो उसलूब इख्तियार किया, वो ताबीर इख्तियार की जिस उसलूब में अदब, जिस उसलूब में ताजीब है, फन की भी, फन के इस्तिलाहात उसूलों की भी और अहले फन की। सो हज पे जाने वाले
یہ بات ضرور ذہن نشین فرما لیں کہ مکہ مکرمہ ہو یا اس کی گلیاں ہوں، اس کے راستے ہوں، مدینہ منورہ ہو یا مدینہ منورہ کے راستے اور گلیاں یا اس طرف جانے والے راستے ہوں، یہ سب ادب کے مقام ہیں، یہ مقامات مقدسہ ہیں، یہ وہ مقام ہے جس کی اللہ جل مجدہ نے قسم اٹھائی. اللہ پاک نے سورہ تین میں فرمایا وہاذا البلد الامین، اور اس امن والے شہر دا سٹی آف پیس، کعبۃ المکرمہ کعبۃ المشرفہ مکہ المشرفہ کی قسم، یہاں کی فضاؤں میں شفا، یہاں کی گلیوں میں شفا، یہاں کے راستوں میں شفا، یہاں کی ہواؤں میں شفا، یہاں کے ہر موسم میں شفا. اور اعلی حضرت نے انوار البشارہ میں یہ نصیحت دی حاجیوں کو کہ کبھی وہاں کے موسم کی شکایت مت کرنا کہ گرمی زیادہ ہو گئی، سردی زیادہ ہو گئی، یہ بیماری ہو گئی، یہ ہو گیا، وہ ہو گیا. ارے ناداں، یہ دیکھ کہ تو ہے کہاں. اگر مؤمن مؤمن ہو تو وہاں کی دھوپ بھی مزہ دیتی ہے، مؤمن مؤمن ہو تو وہاں کی گرمی میں بھی لذت ہے، وہاں کی سردی میں بھی لذت ہے. مؤمن مؤمن ہو اگر وہاں بیمار ہو جائے تو بیماری سے بھی وہ لذت اٹھاتا ہے. اس لیے کوئی کمپلین نہیں کرے، نہ موسم کی، نہ وہاں کے پھلوں کی، نہ کھانے کی، نہ پینے کی. آج چونکہ ہم نیگیٹو تھنکنگ، منفی سوچ کے مریض ہو گئے، اس لیے ہر چیز کو ہم منفی انداز سے دیکھتے ہیں. خدا کے لیے اپنی سوچ کو بدلے، اپنی سوچ کے زاویوں کو بدلے. یہ وہ عام مقام نہیں ہے کہ جہاں آپ جو چاہیں کریں، جو چاہیں بول دیں. نہیں، یہاں ایک ایک لفظ پہ گرفت ہوتی ہے، ایک ایک لفظ پہ پکڑ ہوتی ہے. وہاذا البلد الامین کا مصداق مکہ مکرمہ بھی ہے اور مدینہ منورہ بھی ہے. یہ جائے ادب. اعلی حضرت جب مدینہ منورہ جا رہے تھے تو آپ کے پاؤں میں کانٹا چبا، آپ نے اشعار لکھے، فرمایا کانٹے سے کہ آپ کی جگہ میرا پاؤں نہیں ہے، میرا دل ہے، آپ میرے دل میں آ کے چبے. تو یہاں کے کانٹوں کو عاشق پاؤں میں نہیں اپنی آنکھوں میں بسایا سکتے ہیں، یہاں کے کانٹوں کو عاشق جسم کے کسی اور مقام پہ نہیں اپنے دل میں بسایا سکتے ہیں. یہاں کی ہر شے نرالی ہے، یہاں نور کی ایک چادر ہے، انوار کی ایک چادر ہے. حضور تاج الشریعہ نے فرمایا تری ہے نور کی چادر مدینہ آنے والا. آپ کا ادب دیکھیں، عام طور پہ چادر کے لیے ہم بولتے ہیں بچھی ہے چادر، چادر کو بچھایا جاتا، لیکن چونکہ یہ چادر نور ہے جو زائرین پر اوڑی جاتی ہے، اس لیے حضرت نے بچھانے کا نہیں فرمایا، تننے کا فرمایا. تننا کا مطلب یہ ہے کہ اوپر سے چادر اوڑھنا. تو فرمایا عاشق جب راہ مدینہ منورہ پہ نکلتا ہے تو وہ اپنی عشق کی نگاہ سے دیکھتا، ادب کی نگاہ سے دیکھتا ہے کہ نور کی ایک چادر اس پہ تنی جاتی ہے، نور کی برسات میں وہ سوئے محبوب جا رہا ہوتا ہے. اللہ پاک ہمیں یہ سعادت عطا فرمائے. وما علینا الا